0: آزادی، ذرا یاد کرو قربانی،
1: प्रस्तुत है विशेष जयमाला। सुनने वालों को संगीता श्रीवास्तव का प्यार भरा नमस्कार।